तू जो बुराई कर ले भलाई हो, तू जो बुराई कर ले भलाई हो, दिखाई मत करियो राजू।